की अब के जो आवाज लगाई चुटकी कर दूंगा। तजम तकजम तकनम तकदम तत्संगित दक्षिण गिर तत्तजम तकदम तकनम तकदम तत्संगित दक्षिण गिर तत्तजम तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तदल तजनु तद